0: ਇੱਕ ਸਿਫਰ ਨਾਲ ਅੱਗੇ ਹੀ। ਲੜੀ ਦਾ ਤੀਜਾ ਮੈਚ ਵੀਰਵਾਰ ਨੂੰ ਇਸੇ ਮੈਦਾਨ ਉੱਤੇ ਖੇਡਿਆ ਜਾਏਗਾ। ਅਖੀਰ ਦੇ ਚੋਰੀਆਂ ਖਬਰਾਂ ਇੱਕ ਵਾਰ ਫਿਰ ਸੁਣ ਲਓ। ਚੌਗਿਰਦਾ ਜੰਗਲਾਤ ਅਤੇ ਜਲਵਾਯੂ ਤਬਦੀਲੀ ਬਾਰੇ ਕੇਂਦਰੀ ਮੰਤਰੀ ਭੁਪਿੰਦਰ ਯਾਦਵ ਨੇ ਗਾਂਧੀ ਨਗਰ ਚ ਵਰਲਡ ਸਰਕੂਲਰ ਇਕਾਨਮੀ ਫੋਰਮ 2024 ਸੰਮੇਲਨ ਨੂੰ ਸੰਬੋਧਨ ਕਰਦਿਆਂ ਨਿਰੰਤਰ ਵਿਕਾਸ ਢਾਂਚੇ ਚ ਸਰਕੂਲਰ ਇਕਾਨਮੀ ਦੇ ਸਿਧਾਂਤ ਨੂੰ ਸ਼ਾਮਲ ਕਰਨ ਪ੍ਰਤੀ ਭਾਰਤ ਦੀ ਵਚਨਬੱਧਤਾ ਤੇ ਜ਼ੋਰ ਦਿੱਤਾ। ਰੱਖਿਆ ਮੰਤਰੀ ਰਾਜਨਾਥ ਸਿੰਘ ਨੇ ਕਿਹਾ ਹੈ ਕਿ ਰੱਖਿਆ ਖੋਜ ਅਤੇ ਵਿਕਾਸ ਸੰਗਠਨ DRDO ਅਤੇ ਉਦਯੋਗ ਵਿਚਕਾਰ ਭਾਈਵਾਲੀ ਭਾਰਤ ਨੂੰ ਰੱਖਿਆ ਉਤਪਾਦਨ ਦਾ ਆਲਮੀ ਕੇਂਦਰ ਬਣਾਉਣ ਚ ਅਹਿਮ ਭੂਮਿਕਾ ਨਿਭਾ ਸਕਦੀ ਏ। ਭਾਰਤ ਦਾ ਰਾਸ਼ਟਰੀ ਲੋਕ ਸੇਵਾ ਪ੍ਰਸਾਰਕ ਦੂਰਦਰਸ਼ਨ ਅੱਜ ਆਪਣਾ 60ਵਾਂ ਸਥਾਪਨਾ ਦਿਵਸ ਮਨਾ ਰਿਹਾ ਏ ਅਤੇ ਭਾਰਤ ਅਤੇ ਅਫਗਾਨਿਸਤਾਨ ਵਿਚਕਾਰ ਦੂਜਾ 2020 ਅੰਤਰਰਾਸ਼ਟਰੀ ਕ੍ਰਿਕਟ ਮੈਚ ਅੱਜ ਸ਼ਾਮੀ 7:30 ਦਿੱਲੀ ਚ ਖੇਡਿਆ ਜਾਵੇਗਾ। ਇਹਨਾਂ ਨਾਲ ਹੀ ਸਾਡਾ ਇਹ ਬੁਲੇਟਿਨ ਖਤਮ ਹੁੰਦਾ ਏ। ਸਾਡਾ ਅਗਲਾ ਪ੍ਰਾਦੇਸ਼ਿਕ ਖਬਰਾਂ ਦਾ ਬੁਲੇਟਿਨ ਸ਼ਾਮ 6:20 ਹੋਏਗਾ।
1: ਆਦਾਬ, ਇਹ ਆਕਾਸ਼ਵਾਣੀ ਹੈ, ਖਬਰੋਂ ਕੇ ਸਾਥ ਮੈਂ ਮਾਜਿਦ ਅਲੀ। وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ حکومت دفاع کے شعبے میں خود انحصاری کو یقینی بنانے کے اقدام کر رہی ہے۔ ماحولیات کے وزیر بھوپیندر یادو نے کہا ہے کہ بھارت مستقل ترقی کے حصے کے طور پر سرکولر معیشت کو فروغ دینے کا پابند ہے۔ عالمی سرکولر معیشت فورم 2026 کا گاندھی نگر میں آغاز ہو گیا ہے۔ وزیر اعظم نریندر مودی نے انجینئروں کو ملک کی تعمیر کے کرم یوگی کے طور پر سراہا ہے۔ امریکی عدالت نے غیر ملکی طلبا اور صحافیوں سے متعلق ٹرمپ انتظامیہ کے نئے ویزا ضابطوں پر روک لگا دی ہے۔ اور مردوں کے کرکٹ میں آج شام دلی میں دوسرے T20 بین الاقوامی میچ میں بھارت کا مقابلہ افغانستان سے ہوگا۔ اب خبریں تفصیل سے۔ وزیر دفاع راجناتھ سنگھ نے آج کہا ہے کہ DRDO اور صنعت کے درمیان شراکت داری سے بھارت دفاعی ساز و سامان تیار کرنے والے ملک کے طور پر ایک عالمی مرکز بن سکتا ہے۔ قومی راجدھانی میں DRDO صنعت تال میل میٹنگ ویمرش 2026 سے خطاب کرتے ہوئے جناب سنگھ نے کہا کہ پچھلے کئی برسوں میں DRDO نے میزائل سے لے کر راڈار تک، جنگجو طیاروں سے لے کر آبدوزوں تک، الیکٹرانک جنگی ہتھیاروں سے لے کر مصنوعی ذہانت تک ہر میدان میں اپنی صلاحیتوں کا مظاہرہ کیا ہے۔ جناب سنگھ نے کہا کہ DRDO آج دفاع کے شعبے میں تحقیق و ترقی کے لیے اعلیٰ ترین تنظیم ہے۔ البتہ انہوں نے خاص طور پر کہا کہ حکومت یا DRDO کی کوششیں دفاع کے شعبے میں تحقیق و ترقی کے لیے کافی نہیں ہیں۔ انہوں نے کہا کہ یہ ایک مشترکہ کوشش ہے اور شراکت داری ویمرش 2026 کا کلیدی پیغام ہے۔
2: ابھی پچھلے کچھ برسوں میں ہم نے ڈیفنس سیکٹر میں جو ریفارمز دیکھے ہیں، میں کہہ سکتا ہوں کہ وہ انپریسیڈنٹڈ ہے۔ ہمارے پردھان منتری کے ویژن اور لیڈرشپ میں ہم نے کئی گیم چینجنگ فیصلے لیے، چاہے وہ پازیٹو انڈیجائزیشن لسٹ ہو، میک ان انڈیا انیشیٹو ہو، آئیڈیکس ہو، ادیتی ہو، یا پھر ڈیفنس ریسرچ اینڈ ڈیولپمنٹ بجٹ کا 25% پرائیویٹ سیکٹر کے لیے ایلوکیشن کا فیصلہ ہو۔
1: جناب سنگھ نے کہا کہ پچھلے کچھ برسوں میں دفاع کے شعبے میں اصلاحات کی گئی ہیں جو بے مثال ہیں، اور بہت سے یکسر تبدیلی لانے والے فیصلے بھی کیے گئے ہیں۔ جناب سنگھ نے کہا کہ خود انحصاری کا یہ مطلب نہیں ہے کہ ملک میں محض کچھ کلپرزے، میزائل، ہتھیار یا پلیٹ فارم تیار کر لیے جائیں۔ ماحولیات، جنگلات اور آب و ہوا کے مرکزی وزیر بھوپیندر یادو نے سرکولر معیشت کے اصولوں کو بھارت کے ترقی سے متعلق فریم ورک میں تبدیلی کرنے کے عزم کو دہرایا ہے۔ وزیر موصوف نے زور دے کر کہا کہ بھارت نے وزیر اعظم نریندر مودی کی قیادت میں اشیاء کو دوبارہ استعمال کرنے، ان کی مرمت کرنے اور تحفظاتی اقدار کے گہرے قدیم ثقافتی طور طریقوں کو جدید شکل دی ہے۔ وہ آج گاندھی نگر میں مہاتما مندر میں عالمی سرکولر معیشت فورم WCEF 2026 کے 10th ایڈیشن کے افتتاحی جلسے سے خطاب کر رہے تھے۔ گجرات کے وزیر اعلیٰ بھوپیندر پٹیل نے فورم کا افتتاح کیا، جس کا انعقاد بھارت میں پہلی بار کیا جا رہا ہے۔ 65 سے زیادہ ملکوں کے 2000 سے زیادہ متعلقہ فریقین اس فورم میں شرکت کر رہے ہیں۔ فورم کا موضوع ہے سرکولر معیشت، عوام اور خوشحالی کے لیے یکسر تبدیلی۔ اس عالمی تقریب کا مشترکہ انعقاد ماحولیات، جنگلات اور آب و ہوا میں تبدیلی کی وزارت، آلودگی پر قابو پانے والے مرکزی بورڈ، فن لینڈ کا اختراعی فنڈ سترا اور گجرات سرکار کر رہے ہیں۔ آج انجینئروں کا قومی دن منایا جا رہا ہے۔ یہ دن ہر سال 15 ستمبر کو मोक्षगुंडम विश्वेश्वरैया के यौम पैदाइश के मौके पर मनाया जाता है। उनका शुमार भारत के अजीम इंजीनियरों में होता है। वजीर आजम नरेंद्र मोदी ने इस मौके पर एम विश्वेश्वरैया को खिराज अकीदत पेश किया। जनाब मोदी ने एक वीडियो भी शेयर किया है जिसमें उन्होंने ख्यालात और उमंगों को ठोस उसूलियाबियों में बदलने में इंजीनियरों के रोल को उजागर किया। उन्होंने इंजीनियरों को मुल्क की तरक्की के समत काम करने वाला कर्मयोगी करार दिया।
3: महान इंजीनियर्स की हमारी विरासत में एक ऐसा रत्न भी हमें मिला जिसके कार्य आज भी लोगों को अचंभित कर रहे हैं, और वे थे भारत रत्न डॉक्टर एम विश्वेश्वरैया। उन्हीं की याद में 15 सितंबर को इंजीनियर्स डे के रूप में मनाया जाता है। उनके पद चिन्हों पर चलते हुए हमारे देश के इंजीनियर पूरे विश्व में अपनी अलग पहचान बना चुके हैं। मैं इस अवसर पर सभी इंजीनियरों को उनकी निर्माण शक्ति को आदरपूर्वक नमन करता हूं।
1: पेश है हमारे नमा निगार की एक रिपोर्ट।
4: इंजीनियर्स भारत की यकसर तब्दीली, मुल्क के अहम बुनियादी ढांचे की तश्कील और मालूमात पर मबनी इख्तरा के पीछे एक बड़ी ताकत हैं। बांधों, सड़कों और इमारतों की तामीर से लेकर डिजिटल तब्दीली लाने तक वो एक जदीद मुल्क की तामीर में अहम रोल अदा करते हैं। एम विश्वेश्वरैया इंजीनियरिंग में अपने कायदाना ताउन के लिए जाने जाते हैं, जिन्होंने इख्तराई डिज़ाइन, दुरंदेश मनसूबा बंदी और काबिल अमल तरीके कार फराहम करके मुल्क के बुनियादी ढांचे को यकसर तब्दील किया है। उन्होंने 1932 में कृष्ण राजा सागर डैम तामीर किया, जो मैसूर के चीफ इंजीनियर्स के तौर पर एशिया का सबसे बड़ा पानी का जखीरा है। उन्होंने 1908 के बाद उस्मान सागर और हिमायत सागर जैसे पानी के जखीरे भी डिज़ाइन किए। ऋषु जायसवाल की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
1: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज रात पर मबनी समाजी त्यौहार नौखाई के मौके पर मुल्क और खासतौर पर ओडिशा के अवाम को मुबारकबाद पेश की है। एक सोशल मीडिया पोस्ट में सदर जमहूरिया ने कहा कि नौखाई महज एक रिवायती त्यौहार नहीं है, बल्कि ये समाजी तकरीबात और दोस्तों अहबाब के साथ जमा होकर समाजी और कुनबा जाति मेल जोल की एक निशानी भी है। नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने आज कहा है कि ऐसे वक्त में जबकि पूरी दुनिया तनाज़ात से दोचार है, नई दिल्ली में ब्रिक्स सरबराह मीटिंग का कामयाब इनेकाद यकीनी तौर पर एक काबिल सताइश बात है। आलमी मामलात की भारतीय कौंसिल ICWA की सिल्वर जुबली के मौके पर खिताब करते हुए उन्होंने नई दिल्ली एलामिए को मुत्तफ़िका तौर पर मंजूर किए जाने को एक बड़ी कामयाबी बताया। उन्होंने इस बात को उजागर किया कि ICWA 2047 तक विकसित भारत का हदफ हासिल करने में एक अहम रोल अदा करेगा। भारत का सरकारी ब्रॉडकास्टर दूरदर्शन आज अपना 67वां यौम तासीस मना रहा है। इस सरकारी ब्रॉडकास्टर ने 1959 में तजर्बाती तौर पर ऑल इंडिया रेडियो के तहत टीवी नशरिया शुरू किया था। दहाइयों के अरसे में यह ब्रॉडकास्टर इत्तलात पहुंचाने, सकाफत को महफूज रखने और कौमी यकजहती का एक अहम प्लेटफॉर्म बन गया है। पेश है एक रिपोर्ट।
4: 15 सितंबर 1959 को क्याम के बाद दूरदर्शन ने भारत के ब्रॉडकास्टिंग दौर की शुरुआत की। उस वक्त के सदर जमहूरिया डॉक्टर राजेंद्र प्रसाद ने पहले नशरिए का इफ्तिताह किया। 1975 तक यह ऑल इंडिया रेडियो का हिस्सा रहा। यकम अप्रैल 1976 के दिन एक अहम लम्हा उस वक्त आया जब दूरदर्शन को अमली अख्तियार देकर ऑल इंडिया रेडियो से इलाहदा कर दिया गया। दिल्ली में एशियाई खेलों के इनेकाद के साथ 1982 में रंगीन टेलीविज़न आने के बाद दूरदर्शन देखने वालों की तादाद में मजीद इजाफा हुआ। दिल्ली से शिवांग मिश्रा की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं महताब आलम।
1: उत्तर प्रदेश, उत्तराखंड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान और दिल्ली ने आज यमुना नदी को साफ सुथरा करने और ताज़ा करने के किशाव कसीर मकसदी बांध प्रोजेक्ट से मुतालिक माहदे पर दस्तखत किए हैं। इस माहदे पर नई दिल्ली में मरकजी वजीर दाखला अमित शाह की मौजूदगी में दस्तखत किए गए। इस मौके पर जल शक्ति के वजीर CR पाटिल, मरकजी दाखला सेक्रेटरी, पानी के वसाइल के मरकजी सेक्रेटरी और मुतालिक रियासतों के चीफ सेक्रेटरीज भी मौजूद थे। अमरीका के एक वफाकी जज ने ट्रंप इंतजामिया के उस नए कानून पर आर्जी पाबंदी आयद कर दी है, जिसमें गैर मुल्की तलबा और साफियों के क्याम की मुद्दत पर सख्त पाबंदी लगाने की बात कही गई थी। इस फैसले से बैन अल-अक़वामी तलबा को राहत मिलने की तवक्को है। मैसाचुसेट्स के डिस्ट्रिक्ट जज ने कहा कि इस पॉलिसी के नफाज से अमरीका की मईशत और आला तालीमी सिस्टम को बड़ा नुकसान पहुँचने का इम्कान है। क्रिकेट में दिल्ली के अरुण जेटली स्टेडियम में दूसरे टी20 बैन अल्कवामी मैच में भारत का मुकाबला अफगानिस्तान